श्रुतिले कार्यक्रम अतसी कुसुम आकाशवाणी कटक केन्द्रहरु श्रोता बन्धु माधव मुकुन्द हरि भक्तको दर्शन देवा पाइ ओलाइ आसिचन्ति रत्नवेदीरु स्नान वेदीको आज महाप्रभुको समर्पित देवा भक्ति अञ्जली सुप्रभात पुरी कार्यक्रमरे